0: उत्पन्न हुन्छ, सारा देशमा विलाप सुनिन्छ, पीड़ा सुनिन्छ, रोदन सुनिन्छ, कन्दन सुनिन्छ, ओहो आँसु झारिरहेका छन्, पिउने पानी कतै पाइँदैन, चारैतिर समस्या भएको छ, सारा देशभरि दिउँसै अन्धकार छाउँदछ, अँध्यारो भएको छ। सारै यसै बीचमा फिरौनले मूसालाई बोलाइ पठाउँछ, अनि मूसाको हृदय के लचिलो भए जस्तो हुन्छ र भन्छ, ठिक छ म तिम्रा मानिसहरूलाई जान दिनेछु, तर जब परिस्थिति केही राम्रो हुन्छ तब फेरि उसले आफ्नो कुरा बदल्छ, उसको हृदय कठोर हुन्छ, उसको हृदय कठोर हुन्छ, उसले चारैतिर फेरिबाट घेर्छ, धेरैचोटि इजरायलीहरूलाई जान दिन्छु भन्छ, तर फेरि हृदय कठोर पारेर जान दिँदैन। अन्त्यमा परमेश्वरले सारा मिश्र देशमा यस्तो विपत्ति पठाउनु भयो, जुन बेला त्यस देशका प्रत्येक ज्येष्ठ छोर र पशुहरूमा पहिलो जन्मेका बच्चाहरू मरे, घर प्रत्येक घर रुवावासी भयो, प्रत्येक गाउँ बस्ती देश अँध्यारो भयो, ओहो विलाप भयो, त्यो महलदेखि लिएर रात महलदेखि लिएर झुमरीसम्मका ज्येष्ठ छोराहरू मरे, देशभरि रोदन र विलाप फैलियो। त्यस बेला फिरौनले इजरायललाई भने, तिमीहरू जाओ छिटो जाओ। इजरायलहरू मिश्र देशबाट निस्केर हिँडे, लाल समुद्रको किनारमा आइपुगे हिँडेर, तर पनि फिरौनले आफ्ना सैनिकहरूलाई पछि पठाइरहेको छ। त्यो समयमा उनीहरू लाल समुद्रमा पुगे, तर इजरायलीहरूको अघिल्तिर तर्न नसकिने समुद्र र त्यस पछितिर फिराउनका सिपाहीहरू छन् इजरायलको बीचमा। फिराउन तिनीहरूलाई पक्रेर फेरि बन्दी बनाउन चाहन्छन्, इजरायलहरू ठूलो समस्यामा पर्छन्। फिराउनको हृदय कठोर छ, फिराउनको हृदय परिवर्तन भएको छैन, जति समस्या आए पनि उसको हृदय परिवर्तन हुन सकेको छैन। आज हाम्रो हृदय पनि त्यही कठोरताको कारणले गर्दा तपाईँले मेरो जीवन परिवर्तन भएका छैनन्, विचारहरू परिवर्तन भएका छैनन्, सोचैहरू परिवर्तन भएका छैनन्। हेर्नुहोस् त, देशमा भएको समस्या त्यही हो, देशमा भएको समस्या त्यही हो। अहिले एकपछि अर्को राजनीतिक दलहरू जन्मिनुको मुख्य कारण के हो? त्यही समस्याले। सरकार परिवर्तन हुनुको कारण के? त्यही समस्या नै हो। होइन र फिराउनले परमेश्वरका आश्चर्य कर्महरू शक्तिका कामहरू धेरैचोटि देखे, परमेश्वरले गर्नुभएको कामहरू उसले देखे, तर उसले त्यो देखेर पनि तिनको हृदय बगिएन, तिनी हट्टी भए, तिनको हृदय एकछिन मात्र बदलियो, केही समयमा त बदलेको जस्तो भयो, तर उसको हृदय परिवर्तन भएन। जब तपाईँले मेरो हृदय परिवर्तन भएर हामी उहाँको नजिकमा जाँदैनौँ, परमेश्वरको नजिकमा जाँदैनौँ, परमेश्वरले तपाईँहरू जीवनमा काम गर्नुहुन्न, फेरि उस्तै समस्या आउँछ, उसको हृदय परिवर्तन गर्नुहुन्छ, उसको जीवनको समस्या उस्तै हुन्छ। परमेश्वरसँग खेलाजी गर्नु राम्रो होइन। फिरौनले त्यही प्रकारको खेलाजी गरिरहेको छ, यसो गर्नु एउटा खतरनाक कुरा हो, परमेश्वरसँग खेलाजी हुँदैन। फिरौन घमण्डी भए, तिनले आफ्नो मनमा सायद यस्तो विचार गरे होला, म एक राजा हुँ, त्यो सोचेछ, हामी मिश्रहरू हामी शक्तिशाली छौँ, मान्छेको सोच हुन्छ नि होइन, हेर याद गर्नुहोस् अलिकति, मान्छेको जीवन यस्तै सोचले यस्तै विचारले नै देश बिग्रेको हुन्छ होइन। इजरायल त हाम्रा दास रुन भने उल्टा रुन, तिमीहरू मेरो दास हो, हामी राजा हौ, राजखण्डन हो, याद गर, अलिगढ भने मानेन कि तिमीहरूको हयात छैन, सायद त्यसै भने यो मेरो भाषा हो, सायद फिरौनको मनमा यस्तै विचारहरू थिए होला, यस्तै सोचहरू थिए होला। आँखाले परमेश्वरको शक्तिका कार्य देखेर पनि तिनको हृदय शून्य थियो, उसको भौतिक आँखा शारीरिक आँखाले परमेश्वरले गर्नुभएका कामहरू त देखे, तर उसको हृदय भित्री आँखा खुला गरेको थिएन, अन्धकारले छाएको थियो, तिनको हृदयमा परमेश्वर र उहाँको वचनलाई कुनै स्थान थिएन त्यसकारण तपाईँ मेरो भित्री आँखा खोलिनु पर्छ भित्री हृदय खोलिनु पर्छ त्यस कारण परमेश्वर वचनमा चाहिँ यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो यीशु ख्रिस्टमा भएका मान्छेहरू नयाँ सृष्टि नयाँ विचार भित्री आँखा खोलिनुपर्छ र पुराना कुराहरू नराम्रो सोचहरू नराम्रो विचारहरू गरेका कार्यहरू सबै त्याग्नुपर्छ छोड्नुपर्छ पुराना विचारहरू त्याग्नुपर्छ त्यस कारण तपाईँले मेरो पुरानो सोचहरूले परमेश्वर नजिकमा जान दिँदैन पुरानो विचारले परमेश्वर नजिक जान दिँदैन पुरानो क्रियाकलापले परमेश्वरको नजिकतामा जान दिँदैन त्यस कारण हामी ती सबै कुरालाई छोड्नुपर्छ तिम्रो हृदय परिवर्तन भएर तिम्रो फर्केन भने तिमीले परमेश्वरको राज्यमा प्रवेश गर्ने अनुमति पाउँदैन परमेश्वरको वचनमा छ त्यस हाम्रो हृदयहरू परिवर्तन हुनुपर्छ सोचहरू परिवर्तन गर्नुपर्छ हाम्रो विचारहरू परिवर्तन हुनुपर्छ हुनसक्छ तपाईँले पनि धेरैचोटि परमेश्वरका आश्चर्य कामहरू देख्नुभएको छ उहाँले गर्नुभएको कार्य देख्नुभएको होला आफ्नो जीवनमा वा आफ्नो परिवारमा आश्चर्य कामहरू देखाउनु भएको छ होला परमेश्वरले तर किन आजसम्म तपाईँको हृदय कठोर छ किन तपाईँले आजसम्म तपाईँको हृदय कठोर पार्नुभएको छ के तपाईँ त्यही फिरौन जस्तो त हुनुहुन्न कठोर हृदयमा परमेश्वरको आशिष आउँदैन तपाईँले याद गर्नुहोस् त आशिष भन्ने कुरो मुठी पारेर होइन खुला गरेर मात्रै आइन्छ दिने मानिसहरू तपाईँले याद गर्नुहोस् माथि हात पर्छ माग्नेहरू जहिले पनि तलतिर हात पनि पार्छ परमेश्वरको आशिष भनेको माथि हात पार्नु र मुठी खुला गर्नु हो दिनु मुठी समात्नु होइन जब तपाईँले मुठी समात्नु भने तपाईँको आशिषहरू तपाईँले प्राप्त गर्न सक्नु खोसिन्छ भएको पनि खोसिन्छ त्यस कारण तपाईँ हृदयहरू खुला गर्नुहोस् विचारहरू खुला गर्नुहोस् सोचहरू खुला गर्नुहोस् र तपाईँको हेराइहरू खुला गर्नुहोस् कठोर हृदयमा परमेश्वरले आशिष दिनुहुन्न त्यस कारण परमेश्वरको वचनको ज्ञान भएर मात्र हुँदैन क्रिस्चियन परिवारमा जन्मेर मात्र हुँदैन हृदयमा परमेश्वरको वचन हुनुपर्छ र त्यसलाई पालन गर्नुपर्छ मानिसहरूले प्रभु येशूलाई आफ्नो जीवनमा स्वीकार गर्नुपर्छ विश्वास गर्नुपर्छ जब विश्वास गर्छ विश्वासको जीवनले परिवर्तन ल्याउँदछ परिवर्तन ल्याउँदछ तपाईँ मेरो जीवन परमेश्वरमा के छ तपाईँ आफ्नो गल्ती अपराधलाई स्वीकार गर्नुपर्छ परमेश्वरको वचनमा छ जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाममाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो हाम्रो कमजोर र गल्ती र अपराधलाई स्वीकार गरेर हामी उहाँको नजिकतामा जान्छौँ भने परमेश्वरले उहाँको सन्तान बनाउनुहुन्छ सन्तान भएपछि तपाईँ उहाँले अधिकार प्राप्त गर्न सक्छ यसो विचार गर्नुहोस् त अहिलेको संसारमा तपाईँले विचार गर्नुहोस् अधिकार प्राप्त गर्न त्यति सजिलो कुरो होइन अहिले संसार जताततै तपाईँ भेट्न चाहन्छ सुन्न छ अर्ग्यानिक अर्ग्यानिक अर्ग्यानिक यो अर्ग्यानिक के हो शुद्ध सही शरीरलाई राम्रो पोषण दिने खाना होइन मिसावट रहित जहाँ विषक्ति हुँदैन मिसावट हुँदैन एकदम जस्तो उमारेको छ फलाएको छ त्यही प्रकारको गाउँघरको मलजल प्रयोग गरेर उमारेको चिज नै अर्ग्यानिक होइन हो तपाईँ र मेरो जीवन आत्मिकताको अर्ग्यानिकमा तपाईँ मैले प्रवेश गर्ने भने पवित्र धर्मशास्त्रको खण्डलाई तपाईँ र मैले सुरुदेखिका प्रेरिती कुराहरूलाई याद गर्नुपर्ने हुन्छ जुन प्रेरित तपाईँ र हाम्रो निम्ति यस धरतीमा आजभन्दा 2000 वर्ष अगाडि येशु ख्रिस्टद्वारा नियुक्त गरेका पहिला विश्वगुरु हुन् उहाँले तपाईँ मलाई सिकाउनु भएको सही प्रकार सन्देश र सही प्रकार शिक्षालाई तपाईँ मैले स्वीकार गर्ने मानिस बन्नु नै आर्गानिकता प्राप्त गर्नु त्यो आनन्द प्राप्त गर्नु होइन तपाईँ छक्क भन्नुहुन्छ हो तपाईँ मेरो जीवन त्यही प्रकारले अघि बढ्नुपर्छ तपाईँको हृदयको अवस्था कस्तो छ विचार हुन तपाईँको हृदय परिवर्तन भएको छ तपाईँको वचन सुनेर तपाईँ परमेश्वरको वचन सुनेर पनि तपाईँको हृदय परिवर्तन भएको छैन भने त्यो एउटा समस्या हो त्यो एउटा समस्या हो त्यो समस्याबाट तपाईँ निस्किनु पर्ने हुन्छ कठोर हृदय भएको जीवनमा आशिष आउँदैन बन्द ढोकाबाट प्रवेश गर्न गाह्रो हुन्छ ढोका खोल्नुपर्छ त्यसकारण शान्ति र आनन्दको अनुभव गर्न बन्द ढोकाले सकिँदैन त्यसमा परमेश्वरको वचनले भन्दछ हेर म ढोकामा उभिएर गचकिच्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यसका भित्र प्रवेश गर्नेछु र म त्यससँग भोजन खानेछु। यसले भन्नुभयो के भोजन? तपाईँसँग मसँग त्यो खानपिन गर्ने भनेको तपाईँले मेरो हृदयमा उहाँ बास गर्ने कुरा गर्नुहुन्छ, त्यस कारण तपाईँले मेरो हृदयमा उहाँ बास गर्ने तपाईँले मेरो जीवनमा आशिष दिनुहुन्छ, सहायता गर्नुहुन्छ र तपाईँ म असल मानिस भन्न सक्छ। सायद हृदयको कठोरताको कारण नै तपाईँले सङ्घर्ष गरिरहनु भएको छ होला। परमेश्वरलाई तपाईँको हृदयको उपचार गर्ने मौका दिनुहोस्, तपाईँको हृदयको रोगहरूलाई हटाउने मौका दिनुहोस्, विचारहरूलाई हटाउने मौका दिनुहोस्, नराम्रो सोचहरूलाई हटाउने मौका दिनुहोस्। तपाईँ उहाँको नजिकता आउनुहोस्। त्यस कारण तपाईँ मलाई उहाँले बोलाइरहनुपर्छ, बोलाइरहनु भएको छ, हे सबै मेहनत गर्ने र बोझिलो दबेका हो, मौका हो, म तिमीहरूलाई विश्राम दिनेछु। तपाईँ मलाई उहाँले बोलाइरहनु भएको छ, ती बोलाउने क्रममा तपाईँ मलाई प्रेम साथ उहाँले बोलाउनुहुन्छ। त्यस कारण उहाँले गर्ने प्रेम, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले आनन्द जीवन पाओस्, ती अनन्तको साथमा उहाँको नजिकमा रहनलाई परमेश्वरले तपाईँहरूलाई सौभाग्य मौका अवसर दिनुभएको छ। मित्र तपाईँ सँगसँगै कुरा कहानी गर्दा गर्दै समयले नेटो कार्यक्रम तपाईँबाट विदा हुनुपर्ने हुन्छ। मित्र के गर्ने, समय निष्ठुक छ। म तपाईँबाट विदा हुनुभन्दा अगाडि मेरो आवाजलाई तपाईँको घर दैलोसम्म पुर्याउने निम्ति सहायता गर्ने प्राध्यापक मित्र विकाल चेवाङजीलाई हृदयदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत तपाईँको आफ्नै मित्र तपाईँबाट बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँको दिनभरिको जीवनमा प्रशस्त मात्रामा आशीर्वाद दिनुभएको होस्। नमस्ते।
1: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ। अहिले बिहानको 6 बज्यो। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
2: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: फर्मको तपाईँलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल असार 13 गते शनिबार, जुन 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: विश्वविद्यालयमा विद्यार्थीहरू बढे, व्यवस्थापन संकायमा सबैभन्दा धेरै, डेंगी संक्रमण झण्डै आधाले घट्यो, बर्ड फ्लू संक्रमण फैलिँदै।
1: नयाँ नेतृत्व छान्दै सकियो राष्ट्रपाको महाधिवेशन, कार्यगत एकताका लागि एमाले र नेकपा तयार, करिब 2700 व्यक्ति राजदूतको दौड़मा।
3: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी। मौसमी व्यापारमा पाकलाकोट हिँडे 212 ले लिए अनुमति।
1: भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाग्यो। अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैनिक केन्द्रहरूमा हवाई आक्रमण, यूएले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माफी माग्यो।
3: र आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एच का 2 खेल हुँदै आजै पाउने 9 बजे समूह जी का 2 खेल पनि हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा पर्याप्त मात्रामा पानी नपर्दा रोपाई प्रभावित भएको प्रसंग।
1: समयमै मनसून नहुँदा यो वर्ष 12 असारसम्म देशभर 11.33% मात्रै रोपाई सकिएको छ। विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार 12 असारसम्ममा सबैभन्दा कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ, तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल मानिन्छ। त्यसैले त्यहाँ थोरै रोपाई हुँदा पनि प्रतिशतका आधारमा अन्य प्रदेशभन्दा बढ़ी देखिएको हो। कर्णालीमा यो वर्ष 43,290 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 9,800
3: 75 हेक्टरमा रोपाई सकिएको हो। सबैभन्दा बढ़ी धान खेती योग्य जमीन रहेको मधेसमा भने भर्खर रोपाई शुरू भएको छ। मधेसमा अहिलेसम्म 5% मात्रै रोपाई भएको विभागले जनाएको छ। मधेसका 8 जिल्लामा 383,150 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 19,150 हेक्टरमा मात्रै रोपाई भएको छ। त्यस्तै कोशी प्रदेशमा समेत न्यून 8.3% मात्रै रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। त्यसमध्ये 22,815 हेक्टरमा मात्रै रोपाई भएको छ। बागमतीमा हालसम्म 12.6% रोपाई सकिएको विभागले जनाएको छ। बागमतीमा 1,14,524 हेक्टरमा रोपाई हुने अनुमान का अनुसार हालसम्म 14,420 हेक्टरमा मात्रै रोपाई भएको छ। यता जलवायु परिवर्तनको बढ़दो असरका कारण समयमै र पर्याप्त मनसून नहुने प्रविधि बढ़दै गएपछि कृषि अनुसन्धान परिषद नागले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ। नागले सुक्खा 1, 2, 3, 4, 5 र 6 डुबान सहन सक्ने सावा मसुली सब 1 र सिहन सब 1 तथा सुक्खा तथा डुबान दुवै सहन सक्ने बहुगुणी 1 र 2 जात विकास गरी किसान स्तरसम्ममा प्रयोग गर्न प्रोत्साहन समेत गरिरहेको जनाएको छ। यता विगत 6 वर्षमा 72,82,000 हेक्टर खेतीयोग्य जमीन रहेको कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2082-83 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको देखाइएको छ। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिक जग्गाको खण्डीकरण, बसाई सराई, बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति र अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको पनि विभागको तथ्याङ्कमा उल्लेख छ।
5: अब राजनैतिक प्रसंग। राष्ट्रीय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको हो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। लामिछाने संस्थापक सभापति हुनुहुन्छ। अर्थमन्त्री समेत रहेका वागले यसअघि पनि उपसभापति हुनुहुन्थ्यो। उहाँ 2079 आम निर्वाचनपछि रासोपासँग जोड़िनु भएको हो। महिला उपसभापतिमा सुविता गौतम विजयी हुनुभएको छ। विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार हिजो गरेको मतदानमा गौतम 89 मत ल्याएर निर्वाचित हुनुभयो। उहाँको निकटतम प्रतिस्पर्धी सीमा कार्कीले 572 मत पाउनुभयो। कानून मन्त्री समेत रहेका गौतम यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो। महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा उहाँले 673 मत ल्याउँदा प्रतिस्पर्धी मनिष झाले 346, गणेश कार्कीले 169 र सागर ढकालले 139 मत पाउनुभयो। आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुनुहुन्छ। उहाँले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गर्नुभएको थियो। खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मत सहित हरि ढकाल निर्वाचित हुनुभएको छ। दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम र राजीव खत्री, विजय जयरू र हिमेश पन्त पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो। महिला सहमहामन्त्रीमा 737 मत सहित निशा दागी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीमा सहमहामन्त्रीमा जुली यादव, जमुना शर्मा विदुषी, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहनु भएको थियो। रासोपाको विधानमा सभापति सहित 19 पदाधिकारी रहने व्यवस्था छ। 7 जना महाधिवेशनबाट निर्वाचित भएका छन्। 12 पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था छ, जसमा वरिष्ठ नेता 1, उपसभापति 1, महामन्त्री 1, सहमहामन्त्री 2, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1, सहकोषाध्यक्ष 2 मनोनित गरिनेछन्। वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह निश्चित भइसक्नु भएको छ। मनोनित गरिनेहरूमध्ये कम्तीमा 4 जना महिला हुने बताइएको छ। 900 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। 51 भने मनोनित गर्ने व्यवस्था रहेको छ। महामन्त्रीमा निर्वाचित हुनुभएका आचार्यले अब नयाँ पार्टी भन्दै गल्ती गर्ने छूट नरहेको र आफूहरू सचेत हुने बताउनु भएको छ भने सभापति लामिछानेले राष्ट्रवाद बाट कोही पनि भयभीत हुनु नपर्ने र लोकतन्त्रको पक्षमै आफूहरू रहेको र परिपक्व हुँदै अगाडि बढ़ने पनि प्रतिबद्धता जनाउनु भएको छ।
3: यसैबीच सात वर्ष अघि एउटै पार्टीबाट विभाजित भएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकतातर्फ अगाडि बढ़ेका छन्। दुवै दलले लोकतन्त्र संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढ़ेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता महसुस गरेका हुन्। गत 12 फागुनको निर्वाचनमा कमजोर परिणाम आएपछि दुवै दल र नेतृत्व दबावमा रहेका छन्। 2074 को एकताबाट उपलब्धिको शिखरमा पुगेर 2077 को विभाजनपछि अकल्पनीय गम्भीर क्षति बेहोरेका दुवै दल वाम दल एमाले र नेकपा आसन्न स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राख्दै कार्यगत एकताको गृह कार्यमा जुटेका हुन्। कार्यगत एकता नजिकिएको ओलीको इन्टर्नल ब्रिफिङपछि प्रचण्डले भने जीवनकै अन्तिम क्रमभंग गरेर पनि वाम एकता अघि बढ़ाउन लागेको र यसमा विश्वास गर्नको लागि नेता कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको छ। एमाले अध्यक्ष ओलीले गत मंगलबारको सचिवालय बैठकमा एमाले र नेपालका अरू कम्युनिष्ट पार्टीहरूलाई समाप्त पार्न कतिपय विदेशी शक्तिहरू लागेको दावी गर्दै नेकपासँगको सम्भावित कार्यगत एकताको औचित्य पुष्टि गर्ने कोशिश गर्नुभएको थियो। एमाले नरुचाउने वाम आन्दोलन नरुचाउने कतिपय बाह्य शक्तिहरूका कारण वाम आन्दोलन खतरामा परेको उहाँले टिप्पणी गर्नुभएको थियो।
6: परम्परागत रूपमा सीमा पार व्यापार गर्दै आएका दार्चुलाको ब्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत स्थित ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीयले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ। 2082 कार्तिक अन्तिम साता बन्द भएको नेपाल चीन टिंकर नाका यस वर्ष असार दोस्रो सातादेखि दार्चुलाका स्थानीयका लागि खुला गरिएको हो। स्थानीय प्रशासनले उपलब्ध गराएको नेपाल चीन प्रवेश अनुमति पत्रका आधारमा जिल्ला स्तरभित्रका नागरिकले ताक्लाकोटसम्म प्रवेश पाउने व्यवस्था गरिएको छ। कोरोना महामारीका कारण केही समय रोकिएको सीमा पार व्यापार सन् 2024 पुनः सञ्चालनमा आएको थियो। यस वर्ष पहिलो पटक व्यापारी सहित 62 जनाको टोली टिंकर नाका हुँदै ताक्लाकोट प्रवेश गरेको टिंकर स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनाएका छन्।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा ब्रोइलर कुखुरामा प्रयोग हुने एन्टीबायोटिक व्यवस्थापनको लागि सरकारी पहल शुरू।
7: स्वास्थ्य विभागले चाहिँ एन्टीबायोटिक प्रयोग यथावि नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस् डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौं।
6: पक्राउ पर्नु अघि उपस्थितिका लागि सूचना दिनुपर्ने कानून बनाउने तयारी करिब 2700 व्यक्ति राजदूतको दौड़मा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-7608-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल मानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353
10: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
14: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको दुई महिना पुगिसक्यो, तर केही होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै विद्यालय जान पाएका छैनन्। होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भनाविहीन शीर्षकमा समर्पण श्रीले खबर लेख्नु भएको छ। त्यस्तै मित्र पृष्ठमा विश्वविद्यालयमा विद्यार्थी बढ़े व्यवस्थापन संकायमा सबैभन्दा धेरै शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुदीप कैनी लेख्नु भएको छ। विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पस।

0: तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। जघन्य वा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नुपूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रावधान राख्न लागि हो। त्यस्तै मित्रपृष्ठमा चिया उद्योगको खुले पनि निर्यात अन्यलमय शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
1: अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ कोइराला निवासमा शीर्ष संवाद शीर्षकमा विराटनगरबाट लेखिएको हो। विराटनगरमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाका तीन शीर्ष नेताबीच राजनैतिक संवाद भएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको बीचमा हिजो बिहान विराटनगरमा भेटवार्ता भएको हो। विराटनगर स्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक अवस्था, पछिल्ला राजनैतिक घटनाक्रम, संसदको भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिपेश चन्द्र थपलियाले जानकारी दिनुभएको छ। एमालेसँग सहकार्य हुने बारेमा प्रचण्डले एउटा कार्यक्रममा भन्नुभएको विषय पनि छापिएको छ। एउटै मञ्चमा देखिँदैछन् ओली दाहाल शीर्षकमा पनि खबर छापिएको छ। 27 पालिकाले बजेट ल्याउन नसकेको बारेमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा धान चामलमा आत्मनिर्भरता चुनौतीपूर्ण, 11 महिनामा 38 अर्ब रूपियाँ बराबरको आयात, मनसून सक्रिय नहुँदा रोपाई सुस्त भएको बारेमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। विनोद सुवेदीले विराटनगरबाट, उपेन्द्र यादवले बाराबाट र देवेन्द्र बस्नेत र रेखा भूषालले दाङ बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा राजदूत बन्न करिब 2700 दौड शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको छ। नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षक देखिएको छ। 13 देशका लागि खुला गरिएको राजदूत पदमा करिब 2700 जनाले आवेदन दिएका छन्। अब सरकारसँग गोप्य, अनुभवी, फेरि सुन्नुहोस् यसलाई, अब सरकारसँग योग्य, अनुभवी र नेपालको हित प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने अनुहार छनौट गर्ने अवसर परीक्षा दुवै छ। खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास, देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय शीर्षकमा लेखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2700 जनाको आवेदन परेपछि सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्ने योग्य, सक्षम र अनुभवी व्यक्ति छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष, पारदर्शी र विवादरहित बनाउन परीक्षा हुनेछ र त्यसै गरी भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत छनौट प्रक्रिया अगाडि बढ़ाउन लागि हो। डेंगी संक्रमण झण्डै आधाले घट्यो शीर्षकमा खबर छापिएको छ। शिवहरी घिमिरेले लेख्नु भएको हो। तर वर्खासँगै जोखिम पनि बढ़न सक्ने अवस्था छ। सरसफाईमा ध्यान दिएका कारण र डेंगीको लार्वा हुने स्थान सफा गरेकाले पनि शुरूआती महिनामा संक्रमण कम देखिएको हुन सक्ने ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनु भएको छ। नेपालमा यस वर्ष डेंगी संक्रमणको दरमा कमी आएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार 2026 जनवरी 1 देखि 25 जूनसम्म देशभर 1072 जनामा मात्रै संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जून 23 सम्मको यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको छ कोशीमा लगानी सम्मेलनको एक वर्ष 51 परियोजना मध्ये 4 को लगानी मात्र स्वीकृत शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर रहेको छ। कोशी प्रदेश सरकारले अघिल्लो वर्ष 18 र 19 वैशाखमा सम्पन्न गरेको लगानी सम्मेलनको उपलब्धिका रूपमा 4 परियोजनाको मात्र लगानी स्वीकृत

0: संसारमाध्यम उल्लेख गरेका हुन्। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध विराम सम्झौताको मूर्खतापूर्ण उल्लंघन गरेको आरोप लगाएपछि यो सैन्य कार्यवाही गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी प्रशासनका अनुसार बिहिबार हर्मुज जलमार्गमा गुडिरहेको एक मालवाहक जहाजमाथि एकतर्फी ड्रोन प्रहार भएको थियो। उक्त घटनामा कुनै मानवीय क्षति नभए पनि जहाजमा क्षति पुगेको र त्यसपछि त्यस क्षेत्रमा रोकिएका हजारौं नागरिकको उद्धार योजना अस्थायी रूपमा रोकिएको थियो र संयुक्त अरब अमिरेट्स यूएले चेतावनीको गलत सन्देश पठाएकोमा माफी मागेको छ। सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारण स्थानीय बासिन्दामा त्रास उत्पन्न भएको भन्दै माफी मागेको हो।
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संख्यानले हिजो रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया बीच खेल हुनेछ। आठवटा देश सहभागी लीग दुई तालिकामा नेपाल 24 अंक सहित 5 स्थानमा छ। नेदरल्याण्डस 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित 7 स्थानमा रहेको छ। फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा सेनेगलले इराक विरूद्ध 5-0 अन्तरको फराकिलो जीत निकाल्न सफल भएको छ। यो जीतसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ़ने सम्भावना बलियो छ। यो राति भएको खेल हो। यस्तै फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गरेको छ। लगातार तेस्रो खेलमा जीत निकालेको फ्रान्स समूह आईको विजेता पनि बनेको छ। फिफा विश्वकपमा अहिले समूह एचका 2 खेल हुँदैछन्। अमेरिकामा यो खेल बिहान 5:45 शुरू भयो। नवप्रवेशी के भर्डे र साउदी अरेबिया तथा मेक्सिकोमा उरुग्वे र स्पेन खेल्दैछन्। तालिकामा स्पेन 4 अंक सहित शीर्ष समान 2 अंक सहित उरुग्वे दोस्रो तथा के भर्डे तेस्रो र 1 अंक सहित साउदी अरेबिया पुछारमा रहेको छ। विश्वकपमा भोलि बिहान 8:45 समूह जीका 2 खेल हुँदैछन्। क्यानाडामा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सियाटल रंगशालामा इजिप्ट र इरान खेल्दैछन्। इजिप्ट 4 अंक सहित शीर्ष समान 2 अंक सहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंक सहित न्यूजील्याण्ड पुछारमा रहेको छ।
0: कुखुरामा जथाभावी एन्टीबायोटिकको प्रयोग बढ़्यो र यसले मानव स्वास्थ्य जोखिममा पारेको प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म मैले आज नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
3: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
4: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
6: कार्यक्रम साझा आवाज,
3: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
8: प्रोपाइटर मधुमाया जीजी, अरे होइन प्रोपाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
3: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
6: कार्यक्रम साझा आवाज।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब कुखुरामा एन्टीबायोटिकको प्रयोगको जोखिम, कुनै रोग नलागोस् भन्नका लागि विशिष्ट ब्रोइलर कुखुरामा अत्यधिक मात्रामा एन्टीबायोटिकको प्रयोग भइरहेको भन्दै सरकारवाला निकायले चिन्ता जनाउँदै आएका छन्। यसको नियमन र मानव स्वास्थ्यमा देखिने असरका बारेमा पशु स्वास्थ्य सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुम उपाध्यायसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
10: एन्टिबायोटिक औषधि प्रयोग गरिसकेपछि अब उहाँले के ध्यान पुर्याउनु पर्यो भनेपछि आफ्ना कुखुरा एन्टिबायोटिक भएको छ कि छैन, डाक्टरले एन्टिबायोटिक कति दिन चलाउन भनेको छ, त्यो एन्टिबायोटिक पनि लेखेको नै हुन्छ कहिले काहीँ खोलमा पनि, यति दिन चलाउनु, पछि

0: सल्लाह बमोजिम चलाउनु भनेको छ भने कम्तीमा एन्टिबायोटिक चलाउनु भन्दा अगाडि चाहिँ सम्पर्क चाहिँ राख्नै पर्यो तपाईँले। प्राविधिकसँग सम्पर्क नराखी एन्टिबायोटिक चलाउँदै नचलाउनुहोस्। चलाइहाल्नु भयो एन्टिबायोटिक भने पनि तपाईँले काम गरेको छ कि छैन के छ भन्ने कुरा जानकारी लिनको लागि पशु चिकित्सकसँग चाहिँ सम्पर्क गर्नै पर्यो, त्यो ध्यान दिनै पर्छ। एक चाहिँ एन्टिबायोटिक चलिरहेछ तपाईँले मार्केटमा त्यस्ता कुरा बिक्री गर्न नलगिदिनुहोस्। कम्तीमा दुई हप्तासम्म तपाईँ एन्टिबायोटिक हेरेछ, त्यसको नि विड्रल पिरियडहरू छ होइन, कुनै एन्टिबायोटिक 7 दिन हुन्छ, कसैको 3 दिन हुन्छ, कसैको 5 दिन हुन्छ, कसैको 14 दिन हुन्छ, त्यो हिसाबले कम्तीमा 7 देखि 14 दिन नलैजानुहोस्। कम्तीमा आफ्नो लागि पनि अरू उपभोक्ताको लागि पनि त्यसले चाहिँ फाइदा गर्छ होइन, त्यो गर्नुहोस्। अर्को पश्चात विभागले चाहिँ एन्टिबायोटिक प्रयोग यथावि नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौँ। त्यसले गरेर सबैलाई चाहिँ एन्टिबायोटिक कुन कस्तोमा चलाउने कस्तोमा नचलाउने भन्ने सम्बन्धमा चाहिँ एउटा मार्गदर्शन चाहिँ दिन्छ भनेर हामीले त्यो एप्रुभ गरिसकेका छौँ, खालि वेबसाइट अपलोड गर्न चाहिँ बाँकी छ।
1: त्यो कहिलेसम्म हुन्छ, केही समय त
0: त्यो चाहिँ अब विभागको प्रशासन लगायतको अरू निकायले चाहिँ अलिकति सर्टेन प्रोसेसहरू बाँकी होला, त्यो गरेपछि हामी अपलोड गर्नेवाला छौँ विभागको वेबसाइटमा हेर्न पाउनुहुन्छ।
1: यो लगायत अरू यहाँहरूले के काम गर्नु भएको छ जसले चाहिँ एन्टिबायोटिकलाई चाहिँ रोक्नको लागि, यो जथाभावी प्रयोग रोक्नको लागि चाहिँ जो सहयोग गरिरहेछ?
0: अब त्यसको लागि त हामीले मल्टी स्टेक होल्डर जुन कोर्डिनेसन कमिटीहरू छन् उहाँहरूको मिटिङ राखेका छौँ। एन्टिबायोटिक रेजिस्टेन्सको विषयमा चाहिँ हामीले पटक पटक विभिन्न कार्यक्रमहरू गरेका छौँ, स्थानीय तह जिल्ला समन्वय समिति के अरे यो जिल्ला प्रदेश सरकारका निकायहरू ठाउँ ठाउँमा हामी जाने ल्याबोरेटरी डायग्नोसिसबाट आएका चिजहरू चाहिँ पब्लिक हेल्थ ल्याबोरेटरीसँग चाहिँ इन्ट्रेक्सनहरू गर्ने, क्लिनिकल प्र्याक्टिसमा भएको डाक्टर प्राविधिकहरूसँग चाहिँ इन्ट्रेक्सन गर्ने, त्यो नतिजाहरू उनीहरूलाई आदान प्रदान गर्ने होइन, कुन एन्टिबायोटिक चलाउँदा हुन्छ, कुन चाहिँ रेजिस्टेन्स भइरहेको छ अब नचलाउनुहोस्, अथवा यो एन्टिबायोटिक सेन्सिटिभ छ, कतिमा एन्टिबायोटिक प्रयोग गर्नुभन्दा पहिला सेन्सिटिभ टेस्ट गरेर त्यसमा कुन एन्टिबायोटिक प्रभावकारी छैन त्यो जाँचेर मात्रै चलाउनुहोस् भनेर हामीले व्यापक रूपमा प्रचार प्रसारका कार्यक्रमहरू इन्ट्रेक्सनहरू चाहिँ गरिरहेछ। अब नेसनल एमआर एक्सन प्लान छ, त्यो प्लानमा चाहिँ धेरै विषयगत चाहिँ निकायहरू छन्, उहाँहरूसँग आफ्नो उहाँहरूको पनि चिजहरू लिने के भइरहेछ, हाम्रो पनि चिजहरू चाहिँ कस्तो के आइरहेछ भनेपछि एक आपसमा आदान प्रदान गरेर अगाडि बढ्ने कामहरू भइरहेछ।
1: कस्तो खालको नीतिगत व्यवस्था भयो भने चाहिँ अलिक सहज हुन्छ यो नियन्त्रणको लागि चाहिँ?
0: फार्मरहरू नै सजग हुनु पर्यो पहिला चाहिँ, आफै आफ्नो फार्ममा मैले के गर्दैछु, मैले कुन औषधि मैले चलाइरहेको छु, सजग हुनु पर्यो एक नम्बर। दुई नम्बर टेक्निसियन र डाक्टरहरू नै सजग हुनु पर्यो, मैले एन्टिबायोटिक चलाउनु हो कि होइन, होइन मेरो सिफारिस गर्ने हो कि होइन भन्ने कुरा उहाँहरू नै सतर्क हुनुपर्ने हुन्छ सबैजना। र नियामक निकायहरू जसले चाहिँ एनहरू हेरिरहनु भएको छ कानुन रूपमा, उहाँहरू नै बेला बेला नियम गर्ने, छड्के चेकिङहरू गर्ने, एन्टिबायोटिक कसले कस्तो इम्पोर्ट गरिरहेछ, कुन एन्टिबायोटिक कहाँ पसलमा चाहिँ बिक्री भइरहेछ होइन, त्यस्तो चाहिँ कडा अलिक गरिदिने बित्तिकै चाहिँ कस्तो हुन्छ भनेपछि मान्छेहरू डराउँछ एन्टिबायोटिक प्रयोग जथाभावी चाहिँ गर्दैन।
2: डाक्टर मुकुम उपाध्यायसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विश्वविद्यालयमा विद्यार्थी बढ़ी व्यवस्थापन संकायमा सबैभन्दा धेरै डेंगी संक्रमण, झण्डै आधाले घट्यो बर्ड फ्लू संक्रमण फैलिँदै। नयाँ नेतृत्व छान्दै सकियो राष्ट्रपति महाधिवेशन, कार्यगत एकताका लागि एमाले र नेकपा तयार, करिब 2700 व्यक्ति राजदूतको दौड़मा। पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी, मौसमी व्यापारमा ताक्लाकोट व्यासी 212 लिए अनुमति। भेनेजुएलामा भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाघ्यो। अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण, यूएईले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माग्यो माफी। र आईसीसी क्रिकेट विश्वकप लीग 2 को त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एचका 2 खेल हुँदै आजै पाउने 9 बजे समूह जीका 2 खेल हुने। साझा खबर कम्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पन्न महाधिवेशन, जहाँ प्रदेश सभा खारेज गर्नुपर्ने विषय पनि त्यहाँ प्रतिवेदनमा प्रस्तुत भएपछि अहिले यसले राजनीतिमा तरंग ल्याएको छ र यहाँ एउटा खुल्ला मैदान जस्तो देखिन्छ अलि अगाडिपट्टि, र त्योभन्दा त्यहाँ प्रवेश गर्नु अगाडि एउटा गेट बनाइएको छ, महाधिवेशन लेखिएको छ माथि पट्टी र त्यहाँ झुण्डिएको छ एउटा ठूलो घण्टी पनि र त्यहीँबाट एकजना नेता कार्यकर्ता जस्ता देखिने व्यक्ति प्रवेश गर्न खोज्दैछन्। उनको हातमा दाहिनेतर्फ एउटा प्ले कार्ड छ जहाँ लेखिएको छ प्रदेश सभा र ती व्यक्ति जोडले कराउँदै भित्र प्रवेश गर्न खोज्दैछन्। माथि यस्तो लेखिएको छ खतराको घण्टी।
3: हस्त प्राविधिक साथी सुनील राज भारतलाई धन्यवाद। अहिलेलाई मिल प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्।

0: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इंटरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपालको एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: रेडियो धादिङ 106 मेगाहर्ज
2: भर्ना खुल्यो
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानीगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
2: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
3: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 तीन किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161-91066 नवीन काफले सूचना अधिकारी 98549-50039 रश्मिला दंगाल अधिकारी 98549-56934 सन्तोष नगरकोटी 98511-20798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
4: होइन ये बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस, बिग्रिएको पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ टिम धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: सुवर्ण अवसर सुवर्ण अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन्दी सु इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.sunisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुन्दी सु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
2: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखेउ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
2: भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेशी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17 97510-97778।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेशी पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9913-8371-00।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: sip on ya. Extreme energy drink.
1: Secretary Saman.
2: Adhikari Saman.
1: Brother Prince.
2: Adhikari Saman.
1: Dara Keating.
2: Adhikari Saman.
1: Kyle Marvel.
2: Adhikari Saman.
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो ल न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइन को साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरू द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भएमा पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01052148338 मोबाइल नम्बर 98409946 56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: के पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 010-5336

0: गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अगरादेवी सुनचाँदी पसलतिर, अनि तपाईँ नि?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ्गे सिपुचार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: रोग होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: सुन्न गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
3: त्रिमूर्ति छ नि छैन।
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
3: त्रिमूर्ति छ नि छैन।
2: आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
3: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले। ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिएर नया मोबाइल साटि।
5: त्रिमूर्ति मोबाइल हाउस धादिंग बेसी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन यो बाबु अस्ति सम्बन्ध यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
2: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिल्यै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ

0: एनिमल लाइन्स लाइफ इन्स्योरेन्स खुलेर जियो।
1: झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
2: जुन माइती बाट ल्याएको भैँसी ब्याएपछि दुध खाउला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैबरी पनि दिएन बाबु मलाई त।
1: दैबलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्।
0: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
3: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू।

0: सेवा हरेक दिन बिहान र बेलुका
1: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
1: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
0: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
1: थाइराइड रोग
0: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
1: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
0: र जुनसुकै उमेर

0: गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 01051 367 98 41 063 249 र 98 43 40 37 23। सुबड अवसर, सुबड अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम गडबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98 41 063 249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल, किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि, मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू: दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98 15 92 37 34।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबिस इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिसु इन्टरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाइ हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको त मामा।
2: के देखेउ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
2: मामा भान्जा, त्यसैले निमार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ गइँदैन, धादिङ बेसी बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर

0: California.
1: Extreme energy drink.
2: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
3: के तपाईको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813713100।
4: सेनेटरी सामान
5: अधिकारी सप्लायर्स,
4: बोजो प्रिन्ट
5: अधिकारी सप्लायर्स,
4: धारा फिटिङ
5: अधिकारी सप्लायर्स,
4: टाइल मार्बल
5: अधिकारी सप्लायर्स।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, किबो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 9840-39-46-56।
9: चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
10: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
11: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
9: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
11: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
10: किन नि बाबा?
11: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
10: हस् बाबा।
12: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
13: सम्पर्क मोबाइल 9741-0130-429।
14: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 09553367, मोबाइल नम्बर 9841426383।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो चाहिँ जाप पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको।
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222260।
8: बासायो गाह्रो नि पाउनलाई सारो, कसले गर्छ पूरा सिर्फै नै ठाडो नगाउँको।
9: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
5: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
5: हाम्रा विशेषताहरू:
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
5: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
4: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
5: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371300।
6: सुविस्को इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888। सुविस्को इन्टरनेट।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3 शान्त बजार, धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: हानिमारी लाइन्स लाइफ इन्स्योरेन्स खुलेर जियो
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन यही बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
1: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु यसले त छिट्टै फल दिन्छ बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ कोदो फापर चिनो कागुनो उवा जौ मकै सिमी तरुल पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन् त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ खडेरी तुसारो पनि सहन्छ कम लगानीमै राम्रो उब्जनी हुन्छ पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो अब म पनि रैथाने बाली नै लगाउँछु
3: रैथाने बाली जोगाऊ जैविक खेती अपनाऊ आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ
2: क्याफ एओ नेपाल भीमसिंह थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
4: सेनेटरी सामान
5: अधिकारी
4: बोझो फ्रेन्ड
5: अधिकारी
4: धारा फिटिङ
5: अधिकारी
4: टाइल मार्बल
5: अधिकारी
6: ए दाई के को नाराबाजी हो दाई
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
6: के हो लौ न त हामीलाई नि भनिदिनु न
7: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
6: त्यसो भए म पनि उतैतिर लाग्यो
7: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840946656
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने

0: लेडिज तथा जेन्ट्स आइटम का आकर्षक जुत्ता चप्पल सुखद मूल्य में खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस बाबा।
2: कृष्ण सप्लायर्स धादिंग बिस्ती पुछार बजार प्रोपाइटर कृष्ण तिमल सिन्हा
3: संपर्क मोबाइल 9741031429।
4: घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
5: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
4: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
5: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
6: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोपाइटर नवीन कुमार श्रेष्ठ।
6: फोन नम्बर 0-5-3-63-63, मोबाइल नम्बर 9-41-26-23-83।
7: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
8: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
7: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
8: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
9: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
10: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार।
7: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9-41-71-79-70 र 9-60-22-26-60।
11: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छ नि,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छ नि,
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007।

0: त्यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: California. Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङदेखिमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली निलकण्ठ टीम धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुवर्ण अवसर सुवर्ण अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङदेखि धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबिस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुबिस्तो इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, तिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा, हेरिरहेको छु त मामा।
3: के देखेउ त भान्जा?
2: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
3: मामा
2: भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17 97510-97778।
0: के तपाईलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9913883100।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: नयाँ चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
6: होइन के भयो काका, एक नै भटभटाउँदै हुनुहुन्छ त?
5: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
6: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
7: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
7: फोन नम्बर 0105236, मोबाइल नम्बर 9841।
9: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
10: सुन जस्तो चाहिँ जात पाए तै बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: ढुक होइन ढुक को हूँ प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
3: त्रिमूर्ति छँदै छ नि
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
3: त्रिमूर्ति छँदै छ नि
2: या आफूलाई समस्या परिरहेको छ त्यो मजा गरेर बस्छ भने भन्नु छिटो
3: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
4: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
5: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन यो बाबु अस्तिसम्म त यो फसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
1: किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।

0: Animal Alliance Life Insurance. Cool air radio.
1: जो खाएर बसिराख्नु भएको छ त के भयो
2: जुन माइती बाटो ल्याएको भैँसी ब्याएपछि दुध खाउला घिउ बेचौला भनेर कति सोचेको थिए मर्यो बाबु अझ त्यति मात्र हो र बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन दहीबले पनि दिएन बाबु मलाई त
1: दहीबला सराप्दै बसेर मात्र हुन्न नि भाउजू बेलैमा पशु बिमा गर्नु पर्थ्यो यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात् प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ तपाईँले 20% मात्र तिरे पुग्छ त्यसैले भाउजू भैँसी त मर्यो जिर्नु आउनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्
0: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
3: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री चौरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घंटा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्ड सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
3: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
3: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ टिम, धादिङ बेसी, पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-3723। सुबड अवसर, सुबड अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर, धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल, किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि, मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू: दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबी सु इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुबी सु इंटरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5212-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हाड जोड्ने सेवा बाल रोग सेवा जनरल फिजिसियन
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान
0: भिडियो एक्सरे सेवा
1: इको सेवा हरेक दिन बिहान र बेलुका
0: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसुद्वारा जनहितमा जारी सन्देश
2: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
3: अनि मैले कम्प्युटर

0: चाहिँ कहाँ किन्छु त उता हेर त भन्या हेरिरहेछु त मामा
1: के देखेउ त भन्या
0: प्रतीक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
1: भन्छ त्यसैले निधारे त ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ काठमाडौँ गइँदैन धादिङदेखि 20,000 प्रतीक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि 20,000 प्रतीक कम्प्युटर सेन्टरमा जाने
3: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-77 97-5-10-97-778
4: औषधि होइन सचेतना नै सुरक्षा हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि तर के तपाईँलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन् फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ औषधिको दुरुपयोग रोकौं माइक्रोबियल प्रतिरोध घटाऊ स्वस्थ रहौं सचेत बनाऊ
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz

0: Ebonia.
1: Extreme energy drink.
2: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
3: के तपाईको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीत बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371700।
4: सेनेटरी सामान
5: अधिकारी सबलेट,
4: बोझो प्रिन्स
5: अधिकारी सबलेट,
4: धारा फिटिङ
5: अधिकारी सबलेट,
4: टाइल मार्बल
5: अधिकारी सबलेट।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई? ल त्यसो भए म पनि उतैतिर लाग्यो।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, किबो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105-21-4038, मोबाइल नम्बर 9840-39-46-56।
9: मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
10: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
11: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
9: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
11: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
10: किन नि बाबा?
11: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
10: हस् बाबा।
12: कृष्ण सप्लायर्स, धादिङबेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
13: सम्पर्क मोबाइल 9741-031-429।
14: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरै घरै घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा फादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 09553367, मोबाइल नम्बर 9841426383।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो चाहिँ जात पाएँ तै बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222627।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
1: यस सुबला पोलिक्लिनिक प्राली धादिङ दिशीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
1: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
1: आँख खस्ने समस्या भएमा,
2: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
1: पाठेघरको मुखको क्यान्सरको जाँच,
2: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
1: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
2: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
1: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर

0: 98512 21153 र 98348732।
1: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 01051 367, 98141 063 249 र 98443 40 33 23।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
5: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
5: हाम्रा विशेषताहरू:
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
5: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्टरेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
4: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
5: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बेट अगाडि। मोबाइल नम्बर 9843333398, 9813381700।
6: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888। सुविस्तो इन्टरनेट।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Anima Reliance Life Insurance. Khule ra jiyo.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: भाई नहीं है बाबू अस्ति सम्म त यो फसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि
1: किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ
0: त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
2: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
3: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु यसले त छिट्टो फल दिन्छ बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त
4: हाइब्रिडले फल त छिट्टै दिन्छ होला तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ कोदो फापर चिनो कागुनो उवा जौ मकै सिमी तरुल पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन् त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ
3: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा
4: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ खडेरी तुसारो पनि सहन्छ कम लगानीमै राम्रो उब्जनी हुन्छ पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी
3: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो अब म पनि रैथाने बाली नै लगाउँछु
4: रैथाने बाली जोगाऊ जैविक खेती अपनाऊ आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ
3: क्याफ एओ नेपाल भीमसिंह थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री सुहरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
5: सेनेटरी सामान
6: अधिकारी सजग
5: बोझो फ्रेन्ड
6: अधिकारी सजग
5: धारा फिटिङ
6: अधिकारी सजग
5: टाइल मार्बल
6: अधिकारी सजग
7: ए दाई के को नाराबाजी हो दाई
8: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
7: के हो लौ न त हामीलाई नि भनिदिनु न
8: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पिपिसी पिपिआर सिरिज पानी तान्ने मोटर कालो पाइप मार्बल
9: ग्रेनाइट
8: टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
7: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागु
8: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डिडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
10: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
11: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 0105363 मोबाइल नम्बर 98 41 26 33 83
9: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
9: हा तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिनमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
9: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 60
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भूमिहीन सुकुम्बासीहरूद्वारा आज काठमाण्डुमा प्रदर्शन, तत्काल जग्गा पास गर्नुपर्ने माग, सरकारले तोकेको होल्डिङ सेन्टर र अपार्टमेन्टको विरोध गर्न नहुने सरकारी पक्षको आग्रह।
1: आउनु भएकोलाई मानव रानीवनको हाम्रो त अब अपार्ट त खाली छ, त्यो अपार्टमा कति बस्नु होला, न अर्को अपार्ट खोज्न पर्ला, त्यति राज्यले गर्ला।
0: एमाले अध्यक्ष ओलीद्वारा मानवाधिकार आयोगले जेएनजी आन्दोलनको बारेमा गरेको अध्ययनको कागजात उपलब्ध गराउन माग। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन हेरेर मात्र सीट निर्धारण गर्ने। बिचौलियाको कारण चामलको भाव बढ्दा पनि धानको भाव कम।
2: उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट निस्केको चामलको भाव चाहिँ नघट्नु होइन, किसानको कर्तव्य पनि घट्नु भन्नु।
0: मध्यपूर्वको युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थी बढे। तापक्रम बढ़ने क्रम जारी तर पानी पर्ने क्रम भने अझै केही दिन सुस्त।
3: क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: र युक्रेनले रूसभित्र गरिरहेको ड्रोन आक्रमण र युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी सरकारसँग रूसी कट्टरपन्थीहरू आक्रोशित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आफ्ना सन्तान अभिभावकहरूको गर्वका विषय हुन् तर सामाजिक सञ्जालमा प्रचार गर्ने सामग्री होइनन्। उनीहरूको बाल्यकाललाई लाइक र भ्यूको प्रतिस्पर्धामा होइन, सम्मान, सुरक्षा र गोपनीयतामा हुर्कन दिने वातावरण जिम्मेवार अभिभावकले गर्न सक्नुपर्छ। तर अभिभावकहरूले लहलहीमा लागेर बालबालिकाका सबै कुरा सामाजिक सञ्जालमा हालेर उनीहरूको भविष्यलाई असर गर्ने काम गरिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जानी जानी सन्तानलाई जोखिमको भुमरीमा धकेल्ने काम आजबाटै बन्द गरौं।
5: सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनर्स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्व सहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोप बहादुर बानियाले सीआईएनलाई बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुम्बासीलाई आग्रह गर्नुभयो।
1: हिजो विज्ञप्ति लिएर आएर हाम्रो अफिसमा दिनुभएको थियो, सबै अफिसमा दिनुभएको छ उहाँले। अब उहाँहरूलाई चित्त बुझाएको छैन भन्ने उहाँहरूको कुरा रह्यो। तर अब हामीले चाहिँ व्यवस्थापनको केसमा जस्तो कतिले त व्यवस्थापन गर्न बाहिर नसक्नु पनि हुनु होला, उहाँले चाहिँ अब म बाहिर जान सक्दिनँ भन्न नि पाउनुभयो। अनि उहाँहरूको केसमा चाहिँ अब राज्यले के गर्ने भनेर 1900 पछाडि चाहिँ निर्णय गर्नुहुन्छ होला। 1900 हेर्ने कुरो भयो, त्यो पछाडि बल्ल हामी अब त्यो टिम त फेरि अब त मन्त्री के अरे उता सरकार नेपाल सरकारले निर्णय गर्नु पऱ्यो नि, त्यसलाई त नेपाल सरकार निर्णय गरेपछि फेरि के गरे जाने अथवा अब होल्डिङ सेन्टरमा नआएकाबाट यता दर्ता हुन नआउनु भएको होला, मानव रानीवनको हाम्रो त अब त्यो अपार्ट त खाली छ, त्यो अपार्टमा कति बस्नु होला अथवा अर्को अपार्ट खोज्न पर्ला, त त्यति राज्यले गर्ला। अनि
5: प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पनि होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताएका छन्। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको हो। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडक खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाउने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सड़क खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सड़क खण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई मूलतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सड़क स्तर उन्नतिको लागि बन्द गर्न लागि जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई बताउनुभयो।
6: धुलीखेलदेखि उता पाँचखाल जाने बाटो धुलीखेल खावा सड़क भन्छौ हामी बोलीचालीको भाषामा, अनि त्यो चाहिँ त्यहाँ अलि बढी पानीहरू बग्ने अनि बेला बेला सानोतिनो पहिरो पनि जाने त्यस्तै त्यस्तै समस्याहरू विभिन्न समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि त्यो बाटो स्तरोन्नति गर्ने क्रममा त्यसलाई पिच गर्नका लागि चाहिँ बन्द गर्न लाग्यो। 22 गतेदेखि बन्द हुँदैछ 15 दिनलाई।
5: झापा जिल्लामा पछिल्लो 3 वर्ष यता चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको छ। किसानले उचित मूल्य नपाएपछि खेती गर्न छाडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको हो। चालू आर्थिक वर्ष 2082-83 16,758 हेक्टर क्षेत्रफलमा 89,655.3 मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। धानमा खेती योग्य क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढ़िरहेको छ। आर्थिक वर्ष 2081-82 5.32 पुगेको थियो भने चालू आर्थिक वर्षमा 5.35 पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षमा नै भाव घटेको र योपालि किसानहरूले कम धान लगाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिले किसानहरू त्यति लगाउन नरुचाएको छ। अहिले यसपालि पनि अब त्यो 600 700 मात्रै बिक्री भयो। अब चामलको भाउ घटेको छैन है, अनि धानको भाउ चाहिँ घटेपछि किसानहरू अलिक निराश रहेका छन्। यो अब उद्योगहरूले नै उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई। किनभनेदेखि उद्योगबाट निस्केको चामलको भाउ चाहिँ नघट्नु होइन, किसानको कच्चा पदार्थ पनि घट्नु भन्नु।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता गरेका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा भदौ 23-24 गते भएका घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन निर्णय तथा सम्बन्धित सबै कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। ओलीका तर्फबाट नेता महेश बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई निवेदन बुझाउनु भएको हो। निवेदनमा भदौ 23 गतेको प्रदर्शनका क्रममा भएको मानवीय क्षति तथा भदौ 24 गते भएका देशभर आगजनी तोडफोड़ लुटपाट र सरकारी तथा सार्वजनिक संरचनामाथिको आक्रमणबारे आयोगले गरेको छानबिनको पूर्ण प्रतिवेदन माग गरिएको छ। मध्यपूर्व युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। चालू आर्थिक वर्ष 2082-83 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 17.3% घटेर 3,35,510 झरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या 4,05,610 थियो। अमेरिका इजरायल र इरान बीचको द्वन्दका कारण मध्यपूर्वमा उत्पन्न अस्थिरताले खाड़ी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ़दो क्रममा रहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानको संख्या 30 पुगेको छ भने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या 1,608 रहेको छ। आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष 2080-81 लाख 72,489 विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए। त्यसको तुलनामा पछिल्लो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या 76,903 बढ़ेको हो, जुन करिब 10% वृद्धि रहेको छ। हाल कोशी मधेश बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी क्षेत्रको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा केही स्थानमा मौसम वायुको प्रभाव रहे पनि राम्रोसँग पानी पर्न सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। मौसमविद संजीव अधिकारीले सीआईएनलाई जानकारी दिँदै भन्नुभयो,
3: यति बेला नेपालमा मनसुनको प्रभाव चाहिँ आधा जसो भूभागमा, आधा नेपालमा मात्र रहेको छ। पश्चिम नेपालमा चाहिँ मनसुनको प्रभाव छैन। आज पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा चाहिँ 39-40 डिग्री तापक्रमसम्म पनि पुगेको अवस्था छ, र विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पछि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ आजभन्दा केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि भोलि पनि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारै गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
5: हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूस भित्र गरिरहेका निरन्तरको ड्रोन आक्रमण र अमेरिकाले अनुकूल

0: क्षेत्रमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सल्यानमा एउटा बाहेक अरू सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्, तर अधिकांशको जोड विकास निर्माणमा रहेको देखिन्छ। सुशासनका लागि पनि आगामी आर्थिक वर्षमा सम्झौता नगर्ने नीति कतिपय पालिकाले ल्याउनु पर्ने जनताहरूले बताइरहेका छन्।
3: सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 1,36,01,26,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषि, पर्यटन, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ। उपप्रमुख सुस्मिता सापकोटा:
4: 1,36,00,000,000 बराबरको बजेट चाहिँ हामीले सार्वजनिक गरेका छौं। यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ।
3: दार्मा गाउँपालिकाले 42,17,64,212 रूपियाँको बजेट गाउँसभामा पेश गरेको छ। नीति तथा कार्यक्रममा कृषि पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्यम, पर्यटन, सूचना प्रविधि, सामाजिक विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले पूर्ण सरसफाई युक्त पोषण मैत्री तथा बाल मैत्री स्थानीय शासन निर्माण गर्ने लक्ष्य समेत लिएको छ। अध्यक्ष निम बहादुर केसी:
5: त्यसले विशेष गरिकन अहिले कृषि क्षेत्रमा, पूर्वाधार क्षेत्रमा, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अलिक बढी विशेष जोड गर्ने र पुराना आयोजनहरू जो अधुरा छन् पुरा गर्ने भन्ने लक्ष्य राखेको छ। पूर्ण सरसफाई र पोषण मैत्री पालिका बनाउने अभियानमा छौँ हामी। त्यसका लागि 84 टोल विकास संस्था मध्ये अहिलेसम्म हामीले 24 टोल विकास संस्था सरसफाई उन्मुख टोल विकास संस्था भनेर घोषणा गरिसकेका छौँ भने
3: कपुरकोट गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि 46,57,01,000 रूपियाँको बजेट ल्याएको छ। नीति तथा कार्यक्रममा कृषि उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, बाल मैत्री स्थानीय शासन निर्माण गर्ने तथा खरका छाना मुक्त घर निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ। गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन:
6: कपुरकोट गाउँपालिकालाई खरको छाना मुक्त घर भएको पालिका घोषणा गर्ने भनेर गराएका छौँ। त्यसलाई फोकस गरेर त्यसमा एउटा बजेट केन्द्रित गरेका छौँ। त्यसै गरी हामीले यो आर्थिक वर्षभित्रै आउँदोमा कपुरकोट गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने भनेर पनि एउटा तय गरेका छौँ, डेडलाइन तय गरेका छौँ। त्यो एउटा मैले गरेका छौँ भने अर्को एउटा पोषण मैत्री गाउँपालिका तयार गर्ने घोषणा गर्ने, यी तीनवटा कुराहरूलाई हामीले घोषणाको रूपमा चाहिँ लानुपर्छ भनेर चाहिँ जोड गरेका छौँ। यसबाहेक चाहिँ हामीले अन्य नियमित खानेपानीका कुराहरू भइदियो, अन्य सरसफाईको कुराहरू भइदियो, यसलाई पनि जोडेका छौँ।
3: छत्रेश्वरी गाउँपालिकाले 53,76,79,023 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि 30,00,000 रूपियाँ भन्दा बढ़ी लागतका योजनाको सम्झौता नगर्ने नीति लिएको छ। अध्यक्ष ओज बहादुर बुढाथोकी:
7: कारणले यो वर्ष हामी समयमै भदौतिर नै सबै योजनाहरूको चाहिँ टेन्डर प्रक्रिया चाहिँ शुरू गर्ने प्रक्रियामा हामी जानेछौँ भन्ने हामीले एउटा नीति लिएका छौँ, र कुनै बाँकी रहन गएको अवस्थामा फागुनभन्दा पछाडि चाहिँ 30,00,000 भन्दा बढीका योजनाहरू चाहिँ टेन्डर चाहिँ नगर्ने गरी समयमै कार्यान्वयन गर्ने नीति छ।
3: यस्तै अन्य पालिकातर्फ बनघाट कुपिण्डे नगरपालिकाले 80,46,00,000 रूपियाँ, बागचौर नगरपालिकाले 77,23,75,000 रूपियाँ, त्रिवेणी गाउँपालिकाले 59,21,00,000 रूपियाँ, कुमा गाउँपालिकाले 53,97,55,000 रूपियाँ र सिद्धकुमा गाउँपालिकाले 39,29,00,000 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। कालीमाटी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेको छैन। गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परि घाइते भएपछि समयमै सार्वजनिक गर्न नसकिएको जनाइएको छ। प्रदीप घरतीमगर, CIN, रेडियो शारदा, सल्यान।

0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गाउँघरमा सूचना र जानकारी बाँड्न गीत संगीत र कला प्रभावकारी
1: जनताहरू झाडा पखाला महामारी फैलिएको छ। पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला। तर पनि किन हाम्रो पानी चल्दैन।
0: सचेतना अभियानमा गीत संगीत र कलाकारिताको प्रयोग प्रभावकारी। शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष सूचना र जानकारीका लागि अहिले पनि गाउँघरमा परम्परागत शैली प्रचलनमा रहेका छन्। यी मनोरञ्जनका लागि मात्र नभएर सूचना र जानकारीका लागि निकै प्रभावकारी मानिन्छन्। पर्वतको फलेवासमा जन्मनुभएका ल्यामबहादुर दर्जी राष्ट्रिय भूमिहितकार मंचको अध्यक्षका साथै गीत संगीतमा पनि निपुण हुनुहुन्छ। साथै लीलप्रकाश चन्दले उहाँसँग गीत संगीत कला र सचेतनाको बारेमा कुराकानी गर्नुभएको छ।
1: हाम्रो वर्गमा थियो, मनमा बनाउँथे अनि झ्यालीहरू बजाउँथे अनि आफ्नो घरमा जे बाजा थियो त्यही बाजा बजाउने भन्ने चलन पहिले बाबुबाजीबाटै थियो। एकचोटि चाहिँ म यो टेली सिरियलमा पनि खेले, 62-63 कुरा आहुतीजीले लेख्नु भएको यो दलम टेली सिरियल्सको कथामा जागरण मिडिया सेन्टरले चाहिँ यसको लागि बाहिर ल्याएको थियो। म एउटा फिल्ममा दलित बस्तीहरूमा काम गर्थेँ, त्यहाँ आज चाहिँ अन्तर्वार्ता छ भनेर बोलाए। त्यहाँ म पनि गएको, ठुल्ठुला चाहिँ युवा क्लबका आए, नाट्य कलाकारहरू सबै आए रहेछन्। त्यहाँ प्रश्न सोधिएको थियो, तपाईँ कहीँबाट आउँदै हुनुहुन्थ्यो, कहीँ बस्नुभयो, अनि त्यहाँ त तपाईँ चाहिँ त्यहाँ बसेर केही गन्थन आउनुभयो अनि त्यहाँ त घर आउनुभयो, त्यस्तो अभिनय गर्नुहोस् भनेर भन्नुभयो।
5: त्यो सम्झाइदिनुहोस् न, कस्तो अभिनय गर्नुभएको थियो तपाईँले त्यतिखेर?
1: मैले के गरेँ भने म बिहानै उठेर जाने खोला पारी घाँस काट्न गएथेँ। घाँसको डोको ल्याएर चौतारा बिसाएँ। चौतारा बिसाइसकेपछि अब त्यति बेला कपडा त केही हुनु, टोपी निकाले, टोपीले मुख पोछे, पसिनाहरू पुछे, पसिना पुछेपछि
5: के भन्नुभयो त्यसपछि चाहिँ?
1: आज ढिलै भयो, घर खाना पनि ढिलो पनि सेलाइसक्यो होला, लौ त्यति म गएँ है, अरू त बस भनेर भने अनि डोको बोकेर अभिनय गरिएको थिएँ। त्यसपछि चाहिँ नि भोलिपल्ट हेर्दा ठुल्ठुला मभन्दा स्टेजमा नाच्नेहरूको नाम रहेनछ, मेरो नाम मात्रै निस्केको, ल्यामबहादुर दर्जी भनेर निस्केछ। ए म पास भन्छु भनेर भन्नुभयो। अनि त्यो फाँटमा अलिकति नलागेको हुनाले त्यो सुटिङ हुने टाइममा मैले कटवालको रोल थिएँ। मेरो
5: के के भन्नु पर्थ्यो गाउँमा त्यस्तो?
1: लै जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला, तल्लो घरको मान्छे माथिल्लो घर नजाने, माथिल्लो घरको मान्छे तल्लो घर नजाने, आफ्ना घरमा बस्नु होला है, झाडा पखाला बाँडी फैलिएको छ, सचेत बन्नु होला, सुरक्षित हुनु होला भनेर डाँडा डाँडामा गएर कराउनु पर्ने।
5: अनि तपाईँले गीत पनि गाउनुहुन्छ?
1: गीत पहिला सालेजु पनि
5: हो, त्यही सुन्नु पर्यो। अब सालेजु सुनाउनुहोस् अलिकति।
1: त्यति बेला हामी सालेजु भन्ने गीत गाउँथ्यौँ। घरलाई मेरो सगुरै भयो।

छवाने एटेता पानी खानी निउपा रे।

0: देता पानी खानी न्यू पारे आउएता।
1: उहिले उहिले तपाईँले खुब धेरै गीत गाउनु भयो भने अहिले चाहिँ कस्तो छ? पर्वततिर यस्तो गीतहरू गाइन्छ कि गाइदिन, कस्तो छ त गाउँ?
0: अहिले पनि दिदी बहिनीहरू दाजुभाइहरू बसेर कसैको विवाह भयो, व्रतबन्ध भयो, अथवा चाहिँ नि पञ्चौली सन्चौली भयो भने आमाहरू दिदी बहिनीहरू बसेर गीत गाउनुहुन्छ। अब पहिलाका चाहिँ रातैभरि अब बत्ती थिएन, चुकी बालेर दाउरो जलाएर आगो तापेर गाए जस्तो होइन, अहिले बजी बत्तीहरू छ, त्यो भएर चाहिँ एघार बाह्र एक बजीसम्म बस्नुहुन्छ, आफ्नो मना भावना पोखो साटासाट गर्नुहुन्छ, गाउनुहुन्छ, बस्नुहुन्छ। अनि त्यो घरबाट आएको चाहिँ 2025 सक्दो हिसाबले दिएको त्यो समूहमा लगाएर राख्नुहुन्छ। भाँडाकुँडा कुर्सी टेबलहरू के दिएको छ?
1: अर्को भाका चाहिँ कुन आउँछ तपाईँले, कुन सिरिज सुन्नु?
0: अब मैले 2057-58 सालतिर मेरो आदरणीय एकजना शरद पौडेल भन्ने दाइले गाउनु भएको थियो यो जातीय छ सम्बन्ध, त्यो गीत गाउँछु।

सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनको प्रतिवेदन र गरेका सम्बन्धी सबै कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ़दै गएको छ। युक्रेनले रूसभित्र गरिरहेको निरन्तर ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन् र फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणको अन्तिम खेलहरू हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली चार एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि
2: 9800 घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
3: तिरुमुर्ति छँदै छ नि
2: या आफूलाई समस्या परिरहेको छ उम्मदा
4: रेडियो धारी समय संकेत
5: अहिले बेलुकीको 8 बज्यो
6: बाचायो गाह्रो नि पाउनलाई सारो कसले गर्छ पूरा तिर्सझै नै ठाडो नगाउँको
7: यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
8: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन
9: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
8: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
9: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ
8: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
9: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड दिऊ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं नियमित व्यायाम गरौं
8: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
10: FAO नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
2: सुन्न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
3: त्रिमूर्ति छँदै छ नि
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
3: त्रिमूर्ति छँदै छ नि
2: या आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नु छिटो
3: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
11: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
12: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।

0: California.
1: Extreme energy drink.
2: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
6: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार।

0: रेडी द हार्डिंग 101.6 MHz के साथ ही इंटरनेट ऑनलाइन को www.readythehardingorg मार्फत संसार भरकै साथ प्रसारण भइरहेको बेलुकी 38 बजेको खबरमा म वेगको नमस्कार। खबरको सुरुमा मुख्य खबर। धादिङको ज्वालामुखी गाउँपालिकाद्वारा 12 माध्यमिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थी शिक्षक र अभिभावकहरूसँग साक्षात्कार। धादिङ अस्पतालका चिकित्सकहरूका लागि महामारी र रोग निगरानी सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट। र आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना। हप्तामा 5 दिन विद्यालय मुद्दा व्यवस्थापनमा चुनौती थपिएको न्यायाधीश श्रीकान्त पौडेलको भनाए। अब पूरा खबर। धादिङको ज्वालामुखी गाउँपालिकाले गाउँपालिका अन्तर्गतका 12 माध्यमिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थी शिक्षक र अभिभावकहरूसँग अध्यक्ष साक्षात्कार कार्यक्रम गरिएको छ। शिक्षा क्षेत्रका समस्याको पहिचान गरी समाधान खोज्ने र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले पालिकाभित्र रहेका सबै माध्यमिक विद्यालयहरूमा अध्यक्षसँग साक्षात्कार कार्यक्रम गरेको हो। छलफलका क्रममा विद्यार्थीहरूले ल्याब अभाव, पुस्तकालय, खेलकुद सामग्री, विषयगत शिक्षक अभाव, नियमित पठन पाठन, शैक्षिक क्षेत्रमा पालिकाले गरेको लगानी, गुणस्तरीय शिक्षाका लागि चालिएका प्रयास र विद्यालय समायोजन तथा आगामी योजना जस्ता विषयमा जिज्ञासा राखेका थिए। त्यस्तै शिक्षकहरूले तलब लगायत अन्य सेवा सुविधा, विद्यालय कम्पाउण्ड, पर्याप्त शिक्षक दरबन्दी अभाव लगायतका विषय उठाएका छन्। अभिभावकहरूले विद्यालयमा गुणस्तरीय शिक्षा नभएको गुनासो गर्दै सामुदायिक विद्यालयलाई सुधार गर्नुपर्नेमा जोड़ दिएका छन्। ससाना बालबालिकादेखि शिक्षक र अभिभावकहरूले उत्साहका साथ अध्यक्ष दनैलाई खुलेरै प्रश्न गरेका थिए। उठेका प्रश्नहरूको सम्बोधन गर्दै अध्यक्ष दनैले विद्यार्थी, शिक्षक र अभिभावकको साझा प्रयासबाट मात्रै शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताउनुभयो। विद्यालयको समस्या लिएर गाउँपालिका कार्यालयसम्म पुग्न नसक्ने नागरिकका लागि हामी विद्यालयमै आएका हौं। यहाँबाट प्राप्त सुझाव, सल्लाह र प्रश्नले थप जिम्मेवार र उत्साहित बनाएको छ। अध्यक्ष दनैले भन्नुभयो, समस्या छन् तर परिवर्तन पनि भइरहेको छ। विद्यालयहरूले हासिल गरेका उत्कृष्ट नतिजा त्यसकै प्रमाण हुन्। गुणस्तरीय शिक्षामा केन्द्रित हुनुहोस्। हामी आवश्यक लगानी व्यवस्थापन गर्न गाउँपालिका तयार छ। गाउँपालिकाका शिक्षा अधिकृत विष्णुप्रसाद नेउपानेले शिक्षा क्षेत्रलाई स्थानीय सरकारको उच्च प्राथमिकतामा राखिएको बताउँदै शैक्षिक सुधार मार्फत पालिकाको समग्र विकास सम्भव हुने बताउनु भएको छ। शिक्षा बालबालिकाको मात्र नभई देशकै भविष्यसँग जोड़िएको विषय हो। विद्यालयका वास्तविक समस्या पहिचान गरी समाधान खोज्ने र गुणस्तरीय शिक्षाका लागि आवश्यक सुधारात्मक कदम चाल्ने हाम्रो लक्ष्य हो, उहाँले भन्नुभयो। धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर 4 रहेको ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था बनेको छ। स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड एमएसएसएस फलोअपमा ढोला स्वास्थ्य चौकी प्रथम भएको हो। ढोला स्वास्थ्य चौकीले उत्कृष्टतासँगै ह्याट्रिक गरेको हो। जनस्वास्थ्य कार्यालय धादिङ र सम्बन्धित स्थानीय तहबाट मापन गर्दा उत्कृष्ट बनेको हो। सुशासन तथा व्यवस्थापन क्लिनिक र स्वास्थ्य चौकी सहयोग सेवामा ढोला स्वास्थ्य चौकीले 96% अंक प्राप्त गर्दै जिल्लाभर पहिलो स्थान हासिल गरेको हो। गरी थाक्रे गाउँपालिकाको महादेवेशी स्वास्थ्य चौकी तथा बेनीघाट रोराङ गाउँपालिकाको जोगीमा र स्वास्थ्य चौकीले 93% अंकसहित दोस्रो स्थान प्राप्त गरेका छन् भने नीलकण्ठ नगरपालिकाको मुरली भन्ज्याङ स्वास्थ्य चौकीले 92% अंकसहित तेस्रो स्थान हासिल गरेको छ। ढोला स्वास्थ्य चौकीले आर्थिक वर्ष 2078-79 2082-83 ज्वालामुखी गाउँपालिकाभित्र लगातार 3 वर्ष धादिङ जिल्लाभर प्रथम बन्न सफल भएको छ। स्थानीय सरकार, स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंसेवी तथा समुदायको साझा सहकार्यले ढोला स्वास्थ्य चौकी जिल्लामा उत्कृष्ट बनेको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, ज्वालामुखी गाउँपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रमा विभिन्न नवीन र जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले एक ओडा एक स्वास्थ्य कर्मी कार्यक्रम मार्फत प्रत्येक ओडामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको छ। घर दैलोमा जनस्वास्थ्य सेवा कार्यक्रम मार्फत नागरिकको घर घरमा स्वास्थ्य सेवा पुर्याउने अभ्यासलाई प्राथमिकता दिँदै आएको छ। नमूना आमा सुरक्षा कार्यक्रम सञ्चालन गरी सुरक्षित मातृत्वलाई प्रोत्साहन गरिएको छ। गाउँपालिकाले बागमती प्रदेशमै पहिलो पटक 100% संस्थागत सुत्केरी सुनिश्चित गर्दै घरमा सुत्केरी शून्य पालिका घोषणा गरी दिगोपना सुनिश्चितता प्रमाणीकरण गरिएको छ। उहाँले भन्नुभयो, बालबालिकाको पोषण तथा स्वास्थ्य अवस्थालाई सुधार गर्ने उद्देश्यले अबको गन्तव्य पुलकोपनको अन्त्य अभियान सञ्चालन गरिएको छ। साथै कोखदेखि सोकसम्म ज्वालामुखी सरकार भन्ने अवधारणा मार्फत जन्मदेखि वृद्ध अवस्थासम्म नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। पुनः सरसफाई उन्मुख पालिका बनाउँदै नमूना स्वस्थ पालिका बनाउने अभियानमा रहेको उहाँले बताउनुभयो। नमूना स्वस्थ पालिका रणनैतिक योजना 2082 बनाएर अघि बढ़ेको छ। यस्ता कामहरूले स्वास्थ्य क्षेत्रलाई परिष्कृत गर्दै लगेको उहाँको भनाइ छ। गाउँपालिकाले सरसफाई र स्वास्थ्यलाई जोड्दै देशकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो। गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको छ। पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी र स्थानीय नागरिक जनप्रतिनिधि साथीहरू तथा कर्मचारी सबैको साथ सहयोगले उपलब्धि र यो नतिजा प्राप्त भएको छ। आगामी दिनमा पनि यस्तै उत्कृष्ट काम गर्ने प्रेरणा मिलेको छ उहाँले भन्नुभयो। धादिङ अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको लागि आयोजित अर्ली वार्निङ अलर्ट एण्ड रेस्पोन्स सिस्टम सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। असार 11 र 12 गते अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर नवीन महासेठको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो। सम्भावित प्रकोप तथा महामारीको प्रारम्भिक पहिचान, द्रुत रिपोर्टिङ र प्रभावकारी प्रतिकारलाई चुस्त बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा अस्पतालका चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य स्वास्थ्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। अभिमुखीकरणका क्रममा सहभागीहरूलाई अर्ली वार्निङ अलर्ट एण्ड रेस्पोन्स सिस्टम प्रणालीको महत्व, रोग निगरानी तथा रिपोर्टिङ प्रक्रिया, समयमै सूचना सम्प्रेषण गर्ने विधि र महामारी नियन्त्रणका लागि चालिने प्रतिकारका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रमबारे जानकारी दिँदै अस्पताल प्रशासनले यस अभिमुखीकरणबाट चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको रोग निगरानी र संकटकालीन प्रतिकार्य क्षमतामा थप अभिवृद्धि भएको जनाएको छ। यसबाट अस्पतालले प्रवाह गर्ने स्वास्थ्य सेवाको गुणस्तर तथा प्रभावकारिता अझ सुदृढ हुने र सम्भावित स्वास्थ्य जोखिमलाई समयमै न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास लिएको छ। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन नवस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: विश्रामपछि अब बाँकी खबर। यसपालि देशमा मनसून भित्रिएको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। पर्यावरण तथा मौसम विज्ञ उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना छ। उहाँको अनुसार पश्चिम र सुदूरपश्चिममा भने बिहिबार वर्षा हुनेछ। धान रोपाईका लागि आकाशे पानीको भर पर्नेहरूका लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रबार उपयुक्त हुने मौसमविदको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने आउँदो मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। पूर्वी पहाड़ तथा मध्य पहाड़का केही ठाउँमा भने आज र भोलि पनि वर्षाको सम्भावना छ। अर्को हप्ता अर्थात असार 22 गतेदेखि 29 गतेको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच अबको 3-4 दिनभित्र मनसून देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते पूर्वमा प्रवेश गरेको मनसून असार 8 गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसून कमजोर अवस्थामै रहेको छ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्य दिन हप्तामा 5 बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उहाँले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गर्नुभएको हो। न्यायाधीश पौडेलले थुनुवा मुद्दा, सार्वजनिक सरकारका विवाद, पीआईएल र माना चामल जस्ता शीघ्र किनारा लगाउनु पर्ने अग्राधिकार प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढ़ेको उल्लेख गर्नुभयो। मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एसोसिएशन, महान्यायाधिवक्ता र प्रधान न्यायाधीशबीच नियमित छलफल भइदिएको उहाँले बताउनुभयो। अधिक कार्यबोझ र सीमित समयलाई संकेत गर्दै उहाँले छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिने जस्तै चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गर्नुभयो। पुराना मुद्दाहरूलाई छिटो फर्छोट गर्ने र प्राथमिकता प्राप्त मुद्दाहरूलाई न्यायोचित समयभित्रै टुंग्याउन अदालत प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नागेका मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा नवयुवाको आन्दोलनले चुनौती थपेको बताउनु भएको छ। गएको वर्ष आठ वर्ष पुराना मुद्दाहरू फर्चोट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नागेका मुद्दाहरूलाई शून्यमा झार्ने लक्ष्य लिएको थियो, तर भदौ 23 र 24 गतेका घटना र त्यसपछिको परिस्थितिले लक्ष्य प्राप्तिमा अवरोध पुगेको न्यायाधीश पौडेलले बताउनुभयो। उहाँले प्रतिकूल परिस्थितिका बावजूद पनि आगामी दिनमा कार्य सम्पादन बढ़ाएर लक्ष्य प्राप्ति गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। न्यायाधीश पौडेलले न्यायालय सधैं स्वतन्त्र न्यायपालिकाको हिमायती रहेको र रहने स्पष्ट पार्नुभयो। यो कठिन अवस्थामा आएको भए असार मसान्तसम्म पाँच वर्ष नागेको कुनै पनि मुद्दा बाँकी नरहने उहाँले उल्लेख गर्नुभएको छ। स्वाभाविक रूपमा भदौ 24 गतेको घटनापछि मिसिल सम्बन्धी उत्पन्न परिस्थितिले न्यायालयलाई निकै पछाडि धकेलेको र यो वर्ष मुद्दाको संख्या पनि बढ़न सक्ने उहाँले बताउनुभयो। अदालतले न्याय सम्पादनलाई शीघ्र र प्रभावकारी बनाउन प्रयास जारी राखेको बताउँदै उहाँले परिस्थितिलाई बुझिदिन आम जनसमुदायलाई आग्रह समेत गर्नुभयो। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धादिङको ज्वालामुखी गाउँपालिकाद्वारा 12 माध्यमिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थी शिक्षक र अभिभावकहरूसँग साक्षात्कार। धादिङ अस्पतालका चिकित्सकहरूका लागि महामारी र रोग निगरानी सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट। र आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना। हप्तामा 5 दिन विद्यालय मुद्दा व्यवस्थापनमा चुनौती थपिएको न्यायाधीश श्रीकान्त पौडेलको भनाए। यसका साथै अहिलेलाई खबर यति नै। भोलि बिहान 6:45 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र अविकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: पूर्वाड अवसर सुवर्ण अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आई रहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या क्याल्सियम घटबड़ हुने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ सम्पर्क मोबाइल नम्बर 9841063239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पताल।

0: गरिन्छ। साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ। साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पायल्स फिस्टुला नसा तथा हार्जोनी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3 शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
0: फोन नम्बर 01-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
2: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखेउ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
2: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङदेखि 2000 को प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17 97510-97778।
0: के तपाईलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9913883100।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: California. Extreme energy drink.
1: Secretary Saman.
2: Adhikari Saman.
1: Bojo Prince.
2: Adhikari Saman.
1: Dara Kittin.
2: Adhikari Saman.
1: Kyle Marvel.
2: Adhikari Saman.
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिदै हिँडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भएमा पनि उतैतिर लाग्यो
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105 21 4038 मोबाइल नम्बर 98 40 39 46 56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बेसिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउन कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 01052363 मोबाइल नम्बर 98146 2683
9: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो चाहिँ जाप पाए तै बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
9: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको भ्याडिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङबेसी पुछार बजार
9: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98141789070 र 98602226
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
3: त्रिमूर्ति छ नि छैन,
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
3: त्रिमूर्ति छ नि छैन,
2: आफूलाई समस्या परिरहेको छ त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
3: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले। ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
5: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813187।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।